0: जुनकी दिदी काई रहेछ गीत रहे नि गीत कुरिया चितालिस गसन
1: चिताले चिताले यमनाथ लकेश्वर खुद्रावर हुनुहुन्छ
0: सवारी मन हो तालखडी वर्धकले समया बलास्ता नि आराम चमोडिन गीत बलास्ता
1: हो त के भले हम राउँदौ नि
0: आले
1: आले